0: اللهم رب هذه الدعوة التامة والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة والدرجة الرفيعة، وبعثه مقاما محمودا الذي وعدته، وارزقنا شفاعته برحمتك يا أرحم الراحمين. وصلى الله على محمد وآله وصحبه وسلم، والحمد لله رب العالمين.
1: ऐसे भी मेद के मेंदुर नमाद वगुतु के बंगी या बंगी तो आ माले आ माले कैरी ग्वारे तक का मेद के मेंदुर नमाद वगुतु ये बार गड़ी दी हमें टुका देव मिगेनिस्ते ने कीरित करुआं कियो.

0: دارینکی میں اللہ حوال کر وفا وا امانہ
1: دارینکی امام فنگ لولو گے فینیکن
0: اے دارینن ہیما کو دکیا دینم کی میں بفنگ زیمما
1: اے ہتت کو کے معاملہ ملی اے ہتت کو کے معاملہ ملی اے ہتت کو کے معاملہ ملی
2: بوراس فتی دو کے مندر تے جہائر ریپیٹ کوکر دو کے ریگن دیہے جہائر ادی ہن ہر دو کے مندم ایکے جہائر
3: ہتت کو کے معاملہ ملی
4: ke komme hisabe ge hurigen bes eves age de kom kanula psm ge channel ta phone adu hala balaluma fasih gote
5: psm ea divirajje ge ada deenu ge adu adi divhi fm bes adu hala vene
4: tvm yes tv adi psm news bes balalame
5: psm ea ios adi android phone takun download kurvene
4: psm ea
5: आवाह फोन डाउनलोड करो पा
2: तित्ती तित्ती कुछ
6: काम पे शुमुगे कोगिन कोक्का बिस्मिक किया
7: कोक्को में गे गया वाले और सालांगोआ
8: कोक्को में किया ने बिस्मिल्लाह रहमाने रहीम
9: गे गया वाले और किया ने अस्सलाम अलैकुम
2: तित्ती तित्ती कुछ अंगार दोगे हावीर फाहिज जहर रिपीट पुरासे दोगे हावीर हाथरुगड़ी फनेरेगा अधि आदित दोगे हावीर फाहिज जहर हमें कनी दिवीरा